0: आख्या गया ए शूदर है। शूदर का मतलब निखिद नहीं, पैरां दी अपनी महानता है, पेट दी अपनी गल है, हत्थां दी अपनी गल है, सिर दी अपनी गल है। पेट विच पिया होया भोजन बावां नूं भी मिलदा है, पैरां नूं सिर नूं भी मिलदा है। भोजन तो जद रस बनदा है, खून बनदा है, तो समुचे शरीर नूं मिलदा है, तो पेट दी भी अपनी महानता। दो बावां करके भोजन कमाना पैंदा, रक्षा करनी पैंदी है, इन्हां हत्थां दी भी अपनी गल है। और दिमाग नाल सोचना पैंदा है, और ये अहम इंद्रा है, खास इंद्रा है, एदी भी बड़ी गल है। ते जे पैर ही ना होवन तां गति ही नहीं हो सकदी। मजदूर तबका ना होवे, भारी भरकम कम करन वाला मनुख ना होवे, तो संसार दी सारी रौनक खत्म हो जाएगी। तो ये जड़े चार वर्ण ने सतगुरां ने इन्हां ते दृष्टि मारी, जो भारत विच बड़े प्रधान रूप विच मौजूद सन, खत्री, ब्राह्मण, शूद्र, वैश। चूंकि शरीर दे विच इन्हां चारां दा बकायदा जोड़ है, सिर, हथ, पेट ते पैर जुड़े हुए ने, अड अड नहीं ने, लेकिन जब वर्ण वंड होई तां असी बिल्कुल अलग अलग कर दिता। सोचण वाले मनुख अलग कर दिते, बस ये ब्राह्मण ने, ते शक्तिशाली मनुखां दा ग्रोह अलग हो गया, बई ये खत्री ने। और धन संग्रह, संचन ते कमाण वाले जड़े मनुख सन, इन्हां नूं अलग कर दिता, बई ये वैश ने। भारी ते वजनी काम करन वाले मनुखां दी जमात असी अलग खड़ी कर दिती, बई ये शूदर ने। इहदे नाल की होया, मनुखता वंडी गई, और मनुख मनुख दे विचकार बहुत वड्डी दीवार खड़ी हो गई। शूदर ते खत्री दे विचकार बहुत वड्डी दीवार खड़ी हो गई। खत्री ते ब्राह्मण, ब्राह्मण ते वैश, ये आपस विच मिल ना सके। पाड़ा बहुत वद्दा गया, विथ बहुत वद्दी गई। साहिब गुरु नानक देव जी महाराज दा जमाना आया, आपने मनुख दी मूल समस्या नूं समझिया, और हिंदुस्तान दी गुलामी दे कारणां नूं भी समझिया, तो एक नवी रौ चलाई, एक नवी देन, एक नवी विचारधारा इस देश दे जारी कीती। आखिया चार वरन एक वरन कर, पैरी पौना जग वरताया, बकौले भाई साहब भाई गुरदास जी। गुरु नानक ने चार वर्णा नूं एक करन दी कोशिश कीती। सतगुरु ने फरमान कीता, जद सिर, पैर, पेट ते पैर बकायदा कट्ठे ने, तां वर्ण क्यों नहीं कट्ठे हो सकदे? इक्को ही मनुख दे अंदर ये चारे वर्ण क्यों नहीं हो सकदे? और ये वर्ण करके हर मनुख अलग अलग क्यों है? ये ठीक है कि सिर दी अपनी महानता है, और सिर सिरमौर है, ब्राह्मण नूं असी सिरमौर मनिया, ये ठीक है, क्योंकि दिमाग सिरमौर है शरीर दे। असी देखदे हां किसे मनुख दा दिमाग ना कम करे तां उसनूं पागल कहिंदे आ, पागलखाने भेजना पैंदा, ऐसा बंदा खतरनाक साबित हुंदा है। हुण उहदे हथ भी ने, पैर भी ने, जबान भी है, अखां भी हैगियां ने, कन्न भी हैगे ने, पर चूंकि दिमाग ने, तो इन्हां सारिआं इंद्रियां दा उह सही इस्तेमाल नहीं कर सकदा, इस वास्ते उह खतरनाक है, उहनूं पागलखाने भेजना पैंदा है। क्योंकि पागल नूं नहीं पता मैं की बोलना है की नहीं बोलना, की वेखना है की नहीं वेखना, किहड़े पासे चलना है किहड़े पासे नहीं चलना, की करना है की नहीं करना, सोच नहीं सकदा। शक्ति सारी उसदे कोल है, पर शक्ति दे प्रयोग करन दा ढंग उसदे कोल नहीं, वह सोच नहीं सकदा, वह विचार नहीं सकदा। तो विचार शक्ति एक बहुत वड्डी शक्ति है, महान शक्ति है। जो विचारदा रहा, सोचदा रहा, जेहन तो बहुत कम लिया, ठीक है, उसका सम्मान ते चाहिदा सी, लेकिन अलग धड़ा बन जाना, अलग वर्ण दा बन जाना, अलग ग्रोह दा बन जाना, ये मनुखता वास्ते घातक साबित होया। इस वास्ते गुरु नानक ने चार वर्णा नूं एक करन दी कोशिश कीती। साहिबां ने यह फरमान किया, पूर्ण मनुखी होई है जिस दे अंदर चारे ही वर्ण होवन, एक एक वर्ण नहीं, क्योंकि एक एक वर्ण करके जिंदगी अधूरी होवेगी, जिंदगी लंगड़ी होवेगी। जिस दे अंदर शूद्रपणा नहीं, उहदे पैर ही कोई नहीं, जिस दे अंदर खत्रीपणा नहीं, उहदे ते हथ ही नहीं है, ते जिस दे अंदर ब्राह्मण की बिरती नहीं, उहदा ते सिर ही नहीं है, ते सिर तो बिना धड़ दी की अहमियत है, सिर तो बिना समुचा शरीर की मैंने रखदा। तो कुछ मनुख ऐसे ने जिन्हां दी सोचण दे च विचारण दे च ही रुचि है, इसे दे च ही रस है, ये बंदे ब्राह्मण ने। ते कुछ ओ जो शक्ति दे च रस रखते ने खत्री ने, कुछ ओ जो सिर्फ धन दे आले दुआले भोजन दे आले दुआले ही परिक्रमा करते ने, ते धन संचन करना ही जीवन मनोरथ है, ऐसे पुरुष वैश ने। ते कुछ ओ जो वजनी काम तो बिना होर कुछ नहीं कर सकते। प्राचीन एक कथा है कि लाहौर देच एक छज्जू नाम दे भगत सन, उन्हां नूं चंद मजदूरां दे उत्ते बड़ा तरस आया जो धुप देच पिट्टां ढो रहे सन, मिट्टी ढो रहे सन, किसे महल दी तामीर देच लगे हुए सन पर धुप देच काम कर रहे सन, बड़ा तरस आया। चार मजदूरां नूं छज्जू ने बुला लिया और आख्या, ये दिन भर जो तुसी कम करते हो थानू की मिलता है? प्राचीन समा सी, आख्या सानू आठ आने रोज मिलते हैं। भगत छज्जू कहन लगे, मेरे घर आओ, उत्थे कम करो, मैं दुगुनी मजदूरी देंगा, एक रुपया रोज देंगा। ये चारे मजदूर भगत जी दे घर सवेरे पहुंचे ते कहन लगे, भगत जी की कम है, कम की करना होवेगा सानू? चारां दे हत्थां विच माला पकड़ा दित्ती, बिठा दित्ता और आखिया, राम राम दा बस रटन करो, एक दूजे दी तरफ वेखना नहीं, माला फेरी जाओ, राम राम दा रटन करी जाओ और उसे विच ध्यान जोड़ो, मैं थानू दुगनी मजदूरी देंगा और एक कम अद्धा दिन करो। उत्थे पूरा दिन तुसी कम करदे सी, मजदूरी अठा ने मिलदी सी, इत्थे अद्धा दिन ये काम करो, मजदूरी मैं दुगनी देंगा। एक दो मिनट ते विचारे राम राम करदे रहे पर एक दूजे दी तरफ वेखन तो छज्जू रोके, लेकिन एक दूजे दी तरफ देखे बिना उन्हां नूं चैन भी ना आवे। फिर छज्जू ने यह कहा कि धुन विच ध्यान जोड़नी, जो राम दी धुन अलापो उसे विच सुरत जोड़नी, उसे विच ध्यान जोड़ना बड़ा औखा हो गया उन्हां वास्ते। कुछ देर ते करदे रहे, फिर एक दूजे दी तरफ देखन, फिर गल्लां बातां करन दी रुचि होवे, आखिर छज्जू रोके तां खिज के चारां ने माला सुट दित्ती, आखिया सीटां ही ढोणियां ने, ये कम साथों नहीं होना, ये बारीक कम है, ये दिमागी साधना ते खड़ा है, ये जहनी साधना ते खड़ा है। हर मनुख जहनी ने कम नहीं कर सकता, ते हर बंदा शरीरक कम भी नहीं कर सकता, मनुख दी अपनी अपनी रुचि होंदी है, ते रुचियां दे मुताबक ही उसकी किरत चलदी। इसे करके साडे देश दे ऋषि मुनिया ने वंड कर दिती है, ब्राह्मण है, ये खत्री है, ये शूद्र है, ये वैश है, हजारा साल तो ये वंड चली आ रही सी। गुरु नानक दा जमाना आया, आपने इस वंड दे सुधार कीता और आपने कोशिश कीती कि एक ही मनुख दे अंदर चारे वरण चाहिए, ता ही मनुख संपूर्ण होवेगा, वरना मनुख अधूरा है। मनुख टुकड़े टुकड़िया जिंदगी बतीत कर रहा है और एक एक खेरू खेरू होया टुकड़ा कोई खास कारामत सिद्ध नहीं आता। तो चार वरण एक वरण कर, गुरु नानक ने जिस मनुख का नाम सिख रखिया उसनों हिदायत भी की थी कि तू अपने सिर का इस्तेमाल भी करना है, अकली साहेब सेविए अकली पाईए मान, हर कदम देते तू अपनी अकल की वरतों करी, तू सोचे सोच के बोली, सोच के ही वेखी, सोच के ही हर काम करें, जिंदगी दा कोई कर्म ऐसा ना होवे जिहदे उत्ते सोच दी मोर ना लगी होवे, विचार दी मोर ना लगी होवे, तू ब्राह्मण बन। ब्रह्म विचार बिचारे सोए, नानक ताकी परमगत होए। साहिबां दा फरमान सी, ब्रह्म दी तू विचार कर, ब्रह्म दा तू चिंतन कर, पर निरा ब्रह्म दे चिंतन विच निरा ही सोच विचारां विच तू लीन ना होवे, क्यों जिंदगी दियां कुछ मूल समस्यावां होर भी हैं, तो तू अपनी बावां तो भी कम लवें, तू खत्री भी बने। अगर तू प्रभु चिंतन ही करदा रहा, तू सोचदा रहा, तू दार्शनिक बन जाएगा, ज्ञानी बन जावेगा, भगत बन जाएगा, लेकिन तेरे बावां विच ताकत ना हुई तो हो सकता है तेरी संस्कृति, तेरा देश, तेरी तहजीब, तेरा धर्म खतरे च हो जाए। समुचे महान संत ते इस देश विच पैदा हुए, पर ए देश जितनी लंबी गुलामी तो लंघे है, इतनी लंबी गुलामी तो कोई होर देश नहीं लंघे। संसार दे आलम ویخ کے حیران ہو جاندن کہ اتنا وڈا دیش یہ مغلان دا غلام رہے ہیں. افغانیاں نے اسنو غلام رکھیا ہے, عربیاں نے اسنو غلام رکھیا ہے, اتھے ڈچ آئے انہاں نے بھارت نو غلام بنایا, اتھے سپینش آئے, اتھے فرینچ آئے, اتھے منگول آئے, اتھے انگریز آیا, جڑی قوم بھی آئی وہ بادشاہ بنی تے دیش نو غلام کرن دیچ وہ کامیاب ہو گئی. چنتک لوگ دور درشت منک حیران ہوں دن, چھوٹیاں چھوٹیاں قوما آئیاں تھوڑے تھوڑے ساتھی نال لے کے آئے تے اتنے وڈے ملک نو غلام بنا دیتا. تھوڑی جیاں سینا لے کے بابر آیا غلام کر گیا اس دیش نو. عربی آئے, سپینش آئے, ڈچ آئے, پرتگیز آئے, انگریز آئے, غرض کے ایک قوم دا اے دیش غلام نہیں ہویا, کئی قوماں دا اے غلام رہا اور بہت لمبی چوڑی غلامی چڑیا. 1000 سال تک اے دیش غلام رہا. اور کمال دی گل اے ہے کہ اس دیش وچ جتنے سنت, جتنے گرو, جتنے اوتار, جتنے بھگت, جتنے برہم گیانی پیدا ہوئے نے, دنیا وچ ہور کسے ملک وچ اتنے نہیں پیدا ہوئے. پر جتنی لمبی غلامی وچ اے دیش رہا ہے, اتنی لمبی غلامی ہور کسے دیش وچ نہیں رہی. اس دا کارن گرو نانک دیو جی مہاراج نے دسیا, سر تے بہت زور دتا گیا, پربھو چنتن تے بہت زور دتا گیا, پر زندگی دیاں کچھ ہور سمسیاواں وی نے, انہاں دی طرف دھیان نہ دتا گیا. ہویا کہ ہتھاں کر کے اے دیش بڑا کمزور ہو گیا, خطری پنا ختم ہو گیا, اہنسا پرمو دھرم دیا نعرہ اس دیش دے اس ڈھنگ نال لگیا, ہر بندہ براہمن بن گیا. تے جد ہر بندہ براہمن بن گیا, ہر منک برہم دے چنتن وچ رہ گیا, تو برہم دے چنتن تو علاوہ بھی کچھ منک دیاں سمسیاواں نے, کچھ لوڑاں نے, انہاں دی طرفوں منک دی غفلت نو دیکھ کے باہرلیاں قوماں نے اس دیش نو غلام بنایا. تو گرو نانک نے کہا, نہیں تو سر تو بھی کم لینا ہے اور تو ہتھاں تو بھی کم لینا ہے, تو کھتری بھی بن, تو شکتیشالی بھی بن, پر ایسا نہ ہوئے کہ دھن دی دنیا وچ اور پدارتھ دی دنیا وچ تو پچھڑ جاویں تو تو ویش بھی بن. گرو نانک نے سوئم بھی کھیتی باڑی دا کم کیتا, تو کچھ اپج بھی کر, دکان بھی چلائی گرو نانک نے, تو کار وہار بھی کر, تو کھیتی باڑی دا کم بھی کر, تو سنسار وچ بھی گتی کر, تو پدارتھ دی دنیا وچ بھی گتی کر, تاکہ تینو منگ کے نہ کھانا پے, تینو در در دا محتاج نہ ہونا پے, اس واسطے تو کرت بھی کر. گرو نانک دا اے نعرہ سی کہ جس بندے نو کرت کرن دی جاچ نہیں آئی وہ کیرتی بھی نہیں کر سکے گا. کرت تے کیرتی دونوں کٹیاں جڑی ہوئی ہیں. کرت کر کے تن دی پالنا کرنی ہے, وہ کیرتی کر کے آتمک رس نو جنم دینا. تو صاحبہ نے کہا تو کرت بھی کرنی ہے, اور ستگر نے آپ کرت کیتی, آپ دکان چلائی, آپ کھیتی باڑی دا کم کیتا, پریرنا دیتی تو ویش بھی بننا. اور ستگر نے کہہ دیتا پیراں دی بھی اپنی گل ہے, تو شودر بھی بننا, لنگر دے جھونڈے بانڈے مانجنے, تپڑ جھاڑنے, چاڑو دینا, روگیاں دی سیوا کرنا, مظلوماں دی سیوا کرنا, پراچین سمچ اے شودراں دا کم سی. گرو نانک نے کہا نہیں, اے سکھ کرے گا, اونوں ہی جھوٹے باندے مانجنے نے, اوہی جھاڑو دے گے, اوہی تپڑ جھاڑے, اوہی مریضاں دی سیوا کرے. اور اس طریقے دے نال چار ورن دی جڑی سپرٹ ہے, چار ورن دی جو چیتنا ہے, چار ورن دی جڑی وچاردھارا ہے, وہ ایک منک دے اندر انڈیل کے گرو نانک نے رکھ دیتی. بھائی صاحب بھائی گرداس جی کہندے نے, چار ورن ایک ورن کر پیری پونا جگ ورتایا. مختصر عرض ہے کہ سکھ او ہے جو اپنے دماغ دی بھی ورتوں کرے, ہتھاں دے وچ بھی اس دے طاقت ہووے, او کرت ورت بھی کردا ہووے, پر اس دے اندر سیوا بھاو بھی ہووے, اور اس طریقے نال منک سمپورن ہوندا ہے. دیش غلام ہویا کیونکہ دیش دے کھتری پنا ختم ہو گیا سی. دیش صدیاں تک غریب ہویا کیونکہ ویش برتی نو بھی بڑی چوٹ لگ گئی. ہر منک نو براہمن بن دی سوجی, ایتھے راجے مہاراجے بھی گھر گھاٹ تیاگ کے پہاڑاں دی کندراں وچ بیٹھن لگ پئے. ایتھے چنگے چنگے دارشنک فلاسفر بھی سنسار نو چھڈ کے تیرتھاں تے جا بیٹھے. بھائی گرداس جی نو کہنا پیا, سدھ چھب بیٹھے پربتی, کون جگت کو پار اتارا سیانے منک, عالم بندے دور درشت منک سنسار تو ایک پاسے ہو گئے, پربھو چنتن وچ ایسے لین رہے کہ شریر دیاں اور سنسار دیاں ہور مول سمسیاواں نالوں انہاں دا سمبندھ ہی ٹٹ گیا. ہویا کہ صدیاں تک اے بھارت غریب رہیا اور غلام رہیا. گرو نانک دیو جی مہاراج نے بھرمن کر کے اس دیش وچ نویں جاگرتی پیدا کی تھی, اور کہہ دیتا زندگی دی لوڑ صرف ایک نہیں، انیکاں لوڑاں دا اے مجسمہ ہے، اور انیکاں لوڑاں دی پورتی کرن واسطے اس پریپورن پرماتما نے سانو وکھ وکھ شکتیاں دتیاں نے، سانو پیر وی دتے نے، سانو ہتھ وی دتے نے، سانو پیٹ دتا ہے، سانو دماغ دتا ہے، اسی دماغ نال سوچنا ہے سچ کی ہے جھوٹ کی ہے، اسی ہتھاں نال کرت کر کے دھن پدارتھ کمانا ہے تاکہ شریر دی پورتی ہو سکے، اسی سیوا بھاؤ دے چلین ہونا ہے تاکہ نرمانتا بڑی رہے، تاکہ اندر غریبی بنی رہے، ہنکار نہ پیدا ہوئے۔ تو سکھ او جس دے اندر چارے ورن باقاعدہ روپ وچ موجود نے، ایک ایک ورن والا منک ٹکڑیاں ٹکڑیاں وچ بٹیا ہویا ہے اور ادھورا ہے، اس واسطے صاحباں نے نعرہ لایا منک نو سمپورن کرنا ہے، منک نو پورن روپ ریکھا دینی ہے، اور پورن اے ادو ہوئے گا جد مستک دے نال نال اس دیاں باواں بھی کم کرن، اس نو پیٹ دی چنتا بھی ہوئے، اور اس دے اندر سیوا والی برتی بھی پورن روپ وچ جاگ پوے۔ صاحب شری گرو نانک دیو جی مہاراج دی اس وچار دھارا دا بھارت تے بہت گہرا اثر ہویا، صدیاں دی اے جڑی غلامی سی اس وچ آزادی دی روح پیدا ہوئی، آزادی دے پروانے پیدا ہوئے۔ گرو نانک دی گل جیسے جیسے سمجھ دے چائی، گرو گوبند سنگھ جی مہاراج دی گل جیسے جیسے بھارت واسیاں نو سمجھ آئی، انہاں نو اپنی غلامی دس پئی، انہاں نو اپنی غریبی دس پئی، انہاں نو اپنی مجبوری دس پئی، غریبی دے کارن وی دس پئے، مجبوری دے کارن وی دس پئے، اس واسطے وہ اپنی مول سمسیاواں نال جھوجن لگ پئے۔ گرو گوبند سنگھ جی مہاراج نے تے ایسی روح ہو کے ایسا بیر رس پیدا کیتا اور کہہ دیتا اسی نرے ہن انکھہین نہیں ہاں، کمزور نہیں ہاں، اسی کیول برامن نہیں ہاں، اسی کیول جپ تپ کرن والے بھگت نہیں ہاں، کوئی ساڈی مالا کھو کے لے جائے اسی کھتری وی ہاں۔ اور صاحباں نے صاف کہہ دیتا اسی وچار دا جواب وچار نال دیندے ہاں، اسی تلوار دا جواب تلوار نال دیندے، اور انہاں دا پرم ایک واک ہے چونکارز ہما ہلتے درگزشت حلالست بردم با شمشیر دست۔ جد شانتی نال وچار نال زندگی دی کوئی سمسیا حل نہ ہوئے تاں تلوار چک لینا بھی دھرم ہے، وہ بھی ایک مہان کرتب ہوئے گا، اور جو اس کرتب نو نہیں نبھائے گا اپنے آپ نو غلام کر بیٹھے گا، قوم غلام ہو جائے گی، دیش غلام ہو جائے گا۔ بھرمن کر کے سمچے دیش دیچ انہاں ستیاں ہوئیاں برتیاں نو گرو نانک دیو جی مہاراج نے جگایا، جو ایک ایک برتی دیچ جی رہے سن، چار ورنا دی ونڈ اسے آدھار دیتے ہوئی سی، سر دی ورتوں کرن والا برامن، ہتھاں دی ورتوں کرن والا کھتری، پیٹ دی چنتا کرن والا ویش، اور بھاری پر کم کرن والا شودر۔ پر جڑا یہ چارے ہی کم کرے تے چارے ہی کماں وچ جس دی رچی ہوے، اس نو گرو نانک نے سکھ آکھیا بھئی اے سکھ ہے، اے دے اندر چارے ہی ورن موجود نے۔
1: You're listening to KRPI 1550 Radio, Ferndale, Washington. ਗੁਰਬਾਣੀ ਸ਼ਬਦ ਕਥਾ ਕੀਰਤਨ ਸੁਣਨ ਵਾਸਤੇ ਸੁਣਦੇ ਰਹੋ ਰੇਡੀਓ 1550 AM। ਸੰਤ ਮਸਕੀਨ ਜੀ, ਭਾਈ ਪਿੰਦਰਪਾਲ ਜੀ, ਭਾਈ ਠਾਕੁਰ ਸਿੰਘ ਅਤੇ ਕਈ ਹੋਰ ਗਿਆਨੀ ਤੇ ਮਹਾਕਵੀਆਂ ਦੀਆਂ ਕਥਾਵਾਂ ਸੁਣਨ ਵਾਸਤੇ ਟਿਊਨ ਇਨ ਕਰੋ 1550 AM ਰੇਡੀਓ ਸਟੇਸ਼ਨ।
2: ਫੈਮਿਲੀ ਕੇਅਰ ਫਾਰਮੇਸੀ
3: ਪੂਰੇ BC ਵਿੱਚ ਹੋਮਿਓਪੈਥਿਕ ਦਵਾਈਆਂ ਚ ਨੰਬਰ 1।
2: ਇਹਨਾਂ ਕੋਲੋਂ ਤੁਸੀਂ ਹਰ ਤਰ੍ਹਾਂ ਦੇ ਵਿਟਾਮਿਨ ਸਪਲੀਮੈਂਟਸ, ਹਰਬਲਸ ਅਤੇ ਹੋਮਿਓਪੈਥਿਕ ਪ੍ਰੋਡਕਟਸ ਲੈ ਸਕਦੇ ਹੋ।
3: ਹਰ ਤਰ੍ਹਾਂ ਦੇ ਨੈਚੁਰਲ ਹੈਲਥ ਪ੍ਰੋਡਕਟਸ, ਕੰਪਰੈਸ਼ਨ ਸਟਾਕਿੰਗਸ, ਆਰਥੋਪੀ ਪ੍ਰੋਡਕਟਸ ਵੀ ਲੈ ਸਕਦੇ ਹੋ।
2: ਹੁਣ ਮੋਬਿਲਿਟੀ ਏਡ ਰੈਂਟ ਜਾਂ ਬਾਏ ਵੀ ਕਰ ਸਕਦੇ ਹੋ।
3: ਫ੍ਰੀ ਪਲਿਸਟਰ ਪੈਕਿੰਗ ਤੇ ਡਿਲੀਵਰੀ ਦੇ ਨਾਲ ਨਾਲ ਹਰ ਤਰ੍ਹਾਂ ਦੇ ਗਵਰਨਮੈਂਟ ਤੇ ਪ੍ਰਾਈਵੇਟ ਕਲੇਮਸ ਵੀ ਲੈਂਦੇ ਹਨ।
4: 3 ਲੋਕੇਸ਼ਨਸ ਟੂ ਸਰਵ ਯੂ, ਸਰੀ, ਡੈਲਟਾ ਐਂਡ ਵਾਈਟ ਰੌਕ,
2: ਜਾਂ ਕਾਲ ਕਿਰਨ ਐਟ 604-581-1900।